मिर्लिसे ए अधिकारले आमे सपाई पढाइ लिखाइ करुको लाई जानुसे शिक्षा पाबो तो काजे बले आमके ए अधिकार मिर्लिसे ए चै सँगै सँगै चुनाव लड्तो काजे सरकारी नौ